0: अभी बुधो प्यार FM 91.6 सुन जो आवाज।
1: ओ पिता जा पिताई पिता ते वसेनु
0: सुन जो
2: नाद आरिजन मजहर العجائب تجده لك في النوائب كل هم وغم سينجلي بعظمتك يا الله وبنبوتك يا رسول الله وبولايتك يا علي يا علي يا